0: 12249
1: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
2: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
3: हाते ट्र्याक्टर,
2: कुटानी पिसानी मिल,
3: चोकर बनाउने मिल,
2: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
3: घाँस काट्ने मेसिन,
2: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
3: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
4: सम्पर्कका लागि फोन नम्बर 9819378011।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यस्तो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्रिचोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153877775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ। सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ। सम्पर्क नम्बर 9804589089। मिसन टेडेन सप्लायर्स
1: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातबारी 3 मङ्गलादेवी थान सुमन चोक। प्रोप्राइटर धन बहादुर रसाइली। सम्पर्क नम्बर 9852 51 753 र 029560553। पाँच थपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 5/6 डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपद मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 5/6 डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536556।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरेला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 0

0: बयासी
1: याद राख्नु होला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर,
2: फोन नम्बर 9811-33-96-97।
3: जाउँ जाउँ मादीको गाउँ, देवढुङ्गा घुम्न जाउँ। मादीको गाउँ रमाइलो ठाउँ, देवताको दर्शन पाऊ। देवढुङ्गा भित्र भगवानको घर, दर्शनमै पुण्य छ। मन्दिर अर्को, पाथी भराको सँगसँगै घुम्नु छ। देवढुङ्गा भित्र दुईवटा गुफा, शिव र पार्वती, दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि। देवढुङ्गा एक कालो छ देख्दा, पूर्वको हीरा हो। पूर्वलाई ज्योति छर्दैछ भोलि, ओमकार एकै हो। बुद्धको मूर्ति, बहुधार्मिक घर, देवढुङ्गा जानु छ। पञ्चकन्या कालिका देवी नजिकै, माता पाथीभरा छ। डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ। भिजिट नेपालको नारालाई सफल बनाउन मारी जाऊ।
1: प्रायोजक मादी वस्त्रालय, आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी, सम्पर्क नम्बर 029-424-122 र 98-424-39-900।
4: होइन ए हजुर, उठ्नुहोस् त भन्या, टाइम मार्बल किन्न बिरासनगर जाने भन्ने होइन र?
5: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
6: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-560-580, 98-520-61-580, 98-421-181। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।
7: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 9842-59-0035।
3: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन।
7: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक, बुद्ध टोल। प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
1: 029-560-248,
7: 98-420-59-801
1: र 98-520-58-300।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982443 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 7 बज्यो।

0: Dry or sensitive skin after cleansing, it can be an imbalanced microbiome, an army of good bacteria that
1: हामी माझ उसै गरी हाते मालो गर्दै गरौं सुनौलो वंश परिवेश कहिले कहीं हार न मान्ने नेपाल मेरो देश कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिले पनि पर्दाखेरि एक भएर अघि बढ्छौ जहिले पनि त्यसैले त विपत्तिले हार मान्छ यहाँ मेरो देश नेपाल छ जहाँ मेरो देश नेपाल छ जहाँ।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना

0: पसल 555 लिङलिङ बजार
1: र प्राइटर खर्ग विश्वकर्मा।
2: सम्पर्क नम्बर 98423652।
0: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शङ्कर,
3: फोन नम्बर 9811-33-96-97।
4: जाउँ जाउँ मादीको गाउँ, देवढुङ्गा घुम्न जाउँ। मादीको गाउँ रमाइलो ठाउँ, देवताको दर्शन पाऊ। देवढुङ्गा भित्र भगवानको घर, दर्शनमै पुण्य छ। मन्दिर अर्को, पाथी भराको सँगसँगै घुम्नु छ। देवढुङ्गा भित्र दुईवटा गुफा, शिव र पार्वती, दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि। देवढुङ्गा एक कालो छ देख्दा, पूर्वको हीरा हो। पूर्वलाई ज्योति छर्दैछ भोलि, ओमकार एकै हो। बुद्धको मूर्ति बहुधार्मिक घर, देवढुङ्गा जानु छ। पञ्चकन्या कालिका देवी नजिकै, माता पाथीभरा छ। डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ। भिजिट नेपालको नारालाई सफल बनाउन मारि जाऊ।
0: प्रायोजक मादी वस्त्रालय, आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी। सम्पर्क नम्बर 029424122 र 98424349000।
5: होइन ए हजुर, उठ्नुहोस् त भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
6: ए अब त जानै पर्ने भएन नि। हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
7: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

0: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 9842590035।
1: बोकेर हिँड्ने अनुलाई हिजो नै छाडेर आइसके, अब म तिम्रो रोधी घरको केटी बन्न चाहन्छु, जहाँ माया साटिन्छ साथी साटिँदैन, र जहाँ
2: त्यस्तो हुन त लुगै मिलेन। सबभन्दा पहिले त चौबन्दी चोली लगाउनु पर्छ।
1: चौबन्दी चोली
2: अनि छिटको गुन्यु लगाउनु पर्छ।
1: छिटको गुन्यु
2: अनि कमरमा, अनि यस्तो पेटी होइन, कमरमा 12 हातको कपडा बेर्नु पर्छ, जसलाई पटुकी भनिन्छ।
1: पटुकी?
2: हो पटुकी, चौबन्दी चोली र गुन्यु चोली लगाएर कम्मरमा 12 हातको पटुकी बाँधेर

ठाडो भाका सुनाउँदै रोटी घरमा मन्द मन्द मुस्कुराउँदै आफ्ना प्रेमका कुरा डोरीमा सुनाउने केटीले नेपाली केटी हो।

0: खादबारी संखुवा सभाको अनुरोध,
1: आगो र वन ढिलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन ढिलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रूखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौं।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन।
0: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक, बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
1: 029-560-248,
0: 98-420-59-801
1: र 98-520-58-3।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्ल पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 0 19 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
2: सिक्स पिल्ला हाम्रो नेपालको पापड़।

0: डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नुपर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरी राख्नुपर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खास गरी
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98537817 र 029568017।

Nation.

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378411।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861237744 र 9813577।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ कारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295-75-272, 98-17-34-00-51।
2: न्यू भीमसेन वस्त्रालय, खातै नौ, तुमिन्जार, सन्तवास्तवा।
3: Worth our visit, entertaining the nation.

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 98 42 44 47 62
0: निकिता किराना पसल तुम्लिङकार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 98 40 58 90 89 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङकार सङ्खुवा सभा एक अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो जस्ता पाटा खाने पानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाटा जगदम्बा सुपर साइन जस्ता पाटा र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातबारी 3 मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 98 52 51 753 र 029 560 553
4: कुखुराको तल्ला चाहियो हौ नातिनी कता पाउँछ तिमीलाई थाहा छ
5: त्यो खानपानीको टुनी खेल बस पार्क छेउमा जानु न बाजे त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ त्यहाँ पाउँछ
6: गुणस्तरीय एक दिने ब्रोइलर गिरिराज लेयर्स लोकल सल्ला हाँस टर्की बट्टाई कालिसका सल्ला माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो गाई भैँसी बाख्रा बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस् यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खादबारी सङ्खुवा सभा प्रोप्राइटर बलराम कटवाल सम्पर्क नम्बर 98 62 13 83 93 ईश्वरी कटवाल 98 42 10 76 29 र 029 560 568 साथमा खानदारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरण मासु पसल समिति सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ कुखुराको सल्लाह र पशुको आहार दाना आवश्यक भएमा मानीभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ मानीभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 98 48 50 17 83 साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ खुद्रा र होलसेल सामान बिक्री गर्न होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लागे के नि मामा?
0: मेलापात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छु नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, शङ्खसभा। सम्पर्क 9842-36-56-31, 9870-13-265।
4: पाखरीबास एफएम समय सूचक, यो पाखरीबास एफएम को समय हो, अहिले बिहानको 9 बजे।
1: पाँचकपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँचकपन छ डाँडागाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँचकपन छ डाँडागाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0-29-41-10-88 र 9-15-35-36-56।

0: टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575405 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।
3: ओहो कान्छा ल, बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त, माने भन्ज्याङ वर्कसपमा।
3: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: हेलो
1: इन्स्पेक्टर दिपा
0: चाहिँ नेपाल सर
1: मोस्ट वान्टेड क्रिमिनल बद्रीनाथ कुनै पनि हालतमा उम्किन दिनु भएन कुरो बुझ्नुभयो
0: अफकोर्स सर
1: ल अल द बेस्ट
0: थ्याङ्क यू सर

0: अरे यार गल्ती भयो रहेछ, इट वाज जस्ट वन टाइम थिङ, नाउ इट्स ओभर, इट्स डन, इट्स फिनिश्ड।
1: त्यसो भए म तपाईँलाई केही नभनौँ, तपाईँ चिटर हो, चिटर।
0: रजु आई वाज ड्रङ्क, म होसमा थिइनँ रजु।
1: त्यसो भए मलाई डिभोर्स चाहियो, मलाई डिभोर्स चाहियो, बुझ्नुभयो नि?
0: थिङ्क अबाउट इट अगेन। एकचोटि फेरि सोच।
1: मलाई केही सोच्नु छैन, यही नै मेरो अन्तिम डिसिजन।

जहाँ फेरिन्छ सुखको साथ त्यही हो घर जहाँ हुन्छ खुसीको बास जहाँ फेरिन्छ सुखको साथ त्यही हो घर जहाँ फेरिन्छ।

0: 请问
1: তুমি বলো বলো বলে
2: ধরো।

0: दुर्गेश थापा, लभ यु अल।
1: हेर केटा, दुर्गेशलाई केटी पठाउन, मिस्टर राजको आइडिया सुन। एउटा गायक छ सुरेश राणा, जसको स्वरमा केटीहरू फिदा हुन्छ, उसलाई किडन्याप गर्ने अनि

far visible, entertaining the nation

0: म तिमीलाई माया गर्दिन, तिमीबाट टाढा जान्छु भन्यो भने के गर्छौ?
1: तिमी टाढा भयो भने त म बाँच्नै सक्दिन नि, म तिमीलाई टाढै हुन दिन्न। अबदेखि यस्तो कुरा नगर।
0: मलाई यो खोलाले बगायो भने
1: म यो खोलै सुकाइदिन्छु। यो ठाउँमा फर्केर फेरि कहिले पनि आउँदिन।
0: यदि भगवान्ले नै लग्यो भने
1: म त्यो दिनदेखि भगवान नै मान्दिन।
0: मलाई सधैँ माया गरेर

준아, 아까 콜라는 준아, 아까 콜라는

0: केही छैन, खायो सुत्यो, गाईलाई घाँस काट्नु पर्दैन। त्यहाँ थुप्रो भाँडा पनि टन्ने छ, त्यो चाहिँ कसले धुन्छ?
1: खेतालो जाँदा होइन,
2: जाँदा खेतालो सेतालो
1: माइलीको खेतालो हो क्या?
3: माइलीको खेतालो
1: काट्नु आएको छ
3: हो र? ए
0: माइली भनेपछि सुन्तलीको छोरी।
3: ए सुन्तली, सुन्तली खेताला
2: के हुन्छ बुढो?
3: ल माइलीको खेतालो म नयाँ सपना आउँछ है।
2: दामी देखियो
3: माइली बर्तिन्छ।
4: माइलीले आइ लभ यु भन्दे बिहे हान्दे कुरै खलास।
3: त्यसपछि त त्यसले मेरो लुगा धुन्छ, कराई धुन्छ, डेक्ची धुन्छ। तर यार ठुलो बडाको छोरी खालि काठमाडौँ मात्रै बस्छे, भेटेकै नहुने, कसरी नपाउँछ होला?
2: हैक मुला
4: मर्द भएपछि आठ पर्छ,

0: थियो
1: तिमीहरू यहाँ खेता लगाएको कि हेर हेर गर्न आएको
0: को होइन भएका काम चोर नक्कलीहरू
2: बारम्बार आउँदा माया पनि बारम्बार बढ्दै जान्छ रे क्या
3: आकाश कपाल आकाश तरी मर

0: गरौं। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौं।
1: अत्यधिक विषादीको नाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
0: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। हिजो अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रस्ताव अनुसार आज सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखिरहेका हुन्। सरकारको नीति तथा कार्यक्रममाथि आज अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची छ।
3: विपक्षी दलहरूले
2: भने नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सान्तवालले जवाफ दिन प्रधानमन्त्री आफ्नो पार्टी बैठकबाट निस्कने बताउनुभयो। छलफलका क्रममा प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संहिता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड़ दिएका छन्। आजको बैठकमा आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संशोधनकर्ता सांसदहरूले अर्थतन्त्र सुधार र सुशासन प्रवर्धन मार्फत आर्थिक सामाजिक र रूपान्तरणको योजना बनाउन सरकारलाई सुझाव दिनुभयो। उहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरेको डिजिटल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगको रूपमा प्रवर्धन गर्ने जस्ता केही विशेष सकारात्मक रहेका बताउनुभयो। तर नेकपाका सांसद वर्षमान पुनले नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समाप्त नसकेको टिप्पणी गर्नुभएको छ। अर्का सांसद महेन्द्र बहादुर शाहीले ऊर्जा, पर्यटन, कृषि क्षेत्रको प्रवर्धन मार्फत समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै सामाजिक आर्थिक रूपान्तरणमा ध्यान दिन विपन्न गरीब र सीमान्तकृत समुदायको आर्थिक उपार्जनका लागि कार्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो। राष्ट्रबाट सह महामन्त्री समेत रहेका सांसद नितिन कुमार आचार्यले सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गर्नुपर्ने बताउनुभयो।
4: वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याज दर थप घटाएका छन्। सञ्चालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याज दर अनुसार वैशाखको तुलनामा जेठमा निषेधको ब्याज दर घटेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्रतीको ब्याज दर 4% बढ़ाएर 4.05% पुर्याएको छ भने 12 बैंकले स्थिर राखेका छन्। वैशाखमा औसत 4.4% रहेकोमा जेठमा औसत 4.3% झरेको छ। सबैभन्दा बढ़ी राष्ट्रिय वाणिज्य बैंकको 4.75% र सबैभन्दा कम कुमारी बैंकको 3.96% रहेको छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी रोकिएर रकम उच्च भएकाले ब्याज दर घटिरहेको छ। अहिले बैंकहरूसँग झण्डै 12% भन्दा बढ़ी कर्जा दिन मिल्ने रकम छ। कर्जा प्रवाह कमजोर भएकाले बैंकहरू 2.50-3% ब्याज दरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79.59 अर्ब रूपियाँ निक्षेप रहेकोमा 58.77 अर्ब मात्रै कर्जा लगानी भएको छ। यसैबीच बैंकहरूको अधिकतम ब्याज दर 4.5-4.5% रहेकोमा नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा उपभोक्ता मुद्रा स्फीति दर 4.47% पुगेको छ। मुद्दतीको अधिकतम ब्याज दर नै मुद्रा स्फीति भन्दा तल झरेपछि वित्तीय क्षेत्रमा जोखिम बढ़ेको विज्ञहरू बताउँछन् र यस्तो अवस्थामा मानिसहरूले बैंकमा पैसा राख्ने क्रम घट्न सक्ने चिन्ता व्यक्त भएको छ।
2: भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतको वाणिज्य विभागले हिजो सूचना निकालेर चीनी निर्यातमा प्रतिबन्ध लगाएको जनाएको हो। सूचना अनुसार भारतले तत्काल लागू हुने गरी चीनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली उपभोक्ताहरूले यही मौकामा बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। तर नेपाली चीनी उत्पादकहरू भने यो निर्णयबाट खासै असर नपर्ने बताउँछन्। आयात नभए पनि कम्तीमा आउँदो मंगिर पुषसम्म चीनीको आपूर्तिमा कुनै असर नपर्ने नेपाली चुन्नी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताउनुभयो। उहाँका अनुसार यसपालि क्रसिङ सिजनमा नेपालमा 2,00,000 मेट्रिक टन उत्पादन भएको छ भने सरकारी तथ्याङ्क अनुसार नै 75,000 देखि 80,000 मेट्रिक टन आयात भइसकेको छ। नेपालमा चिनीको मूल्य वृद्धि अरू खाद्य वस्तुको मूल्य वृद्धिको तुलनामा एकदमै कम हुने गरेको उहाँको भनाइ छ। दशैं र तिहार जस्तो चाडपर्वका बेलामा नेपालमा चिनीको मूल्य वृद्धि र कृत्रिम अभाव देखिने गुनासो आए पनि अरू बेला त्यस्तो समस्या हुँदैन। प्रशोधित चिनी हालेको खानेकुरा धेरै खाँदा शरीरलाई हानि पुर्याउने भएकाले यसको प्रयोग घटाउन स्वास्थ्य कर्मीहरू सल्लाह दिन्छन्।
4: मध्य पूर्वको युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा पटक पटक भइरहेको अप्रत्याशित मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएको भन्दै निर्माण व्यवसायले आन्दोलन थालेका छन्। नेपाल निर्माण व्यवसाय महासंघले तय गरेको पूर्व निर्धारित कार्यक्रम अनुसार आज सड़क विभाग र ऊर्जा, जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाएर आधा घण्टा धरना दिएको हो। एसोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले दुईवटा विभागका निर्देशक दुईलाई ज्ञापन पत्र बुझाउँदै मूल्य वृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्थाबारे जानकारी गराउनुभयो। यसैबीच महासंघमा आबद्ध 77 जिल्ला निर्माण व्यवसाय संघले पनि आज प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाई कार्यालय परिसरमा धरना दिएका छन्। निर्माण सामग्रीमा भएको मूल्य वृद्धिका कारण अब निर्माण बन्द हुने परिस्थितिको विषयमा जानकारी गराउँदै ज्ञापन पत्र बुझाइएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिनुभयो। इन्धनको मूल्य वृद्धिका कारण सिमेन्ट, डण्डी, बालुवा जस्ता निर्माण सामग्रीको मूल्य बढ़ेको र बिटुमिन लगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरिरहेको निर्माण व्यवसायीहरूको निष्कर्ष छ।
2: बहुमूल्य जड़ीबुटी यार्सगुममा संकलनको सिजन शुरू भएको छ। मनाङमा वैशाखको मध्यदेखि नै संकलन भइरहेको छ भने डोल्पाका पाटनहरू जेठ 10 गते र मुगुमा जेठ 13 गतेदेखि खुल्ला हुनेछन्। अरू जिल्लाले पनि संकलनको समय तोक्दैछन्। पालिकाहरूले आपसमा समन्वय गरी संकलनको अनुमति दिने गरेका छन्। तर हिमाली जिल्लाको प्रमुख आयस्रोत मानिने यार्सगुम्माको उत्पादन वर्षेनी घट्दै गएको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र इकाई एक्याबका अनुसार आर्थिक वर्ष 2078-79 107 किलो भन्दा बढ़ी संकलन भई 30 लाख भन्दा बढ़ी राजस्व उठेकोमा आर्थिक वर्ष 2081-82 घटेर 51 किलोमा सीमित भएको छ। 5 वर्षमा उत्पादन र आमदानी दुवैमा झण्डै आधाले गिरावट आएको हो। मनाङका राज गुरूङ पहिला केही घण्टामै दर्जनौ संख्यामा भेटिने यार्सगुममा जिल्लाले पनि संकलनको समय तोक्दैछन्। पालिकाहरूले आपसमा समन्वय गरी संकलनको अनुमति दिने गरेका छन्। तर हिमाली जिल्लाको प्रमुख आयस्रोत मानिने यार्सगुम्माको उत्पादन वर्षेनी घट्दै गएको तथ्याङ्कले देखाएको छ।

0: तापक्रम वृद्धि, हिमपातमा कमी र वर्षाको अनियमितताले यसको प्राकृतिक चक्र प्रभावित भएको छ। उत्पादन घट्दा हिमाली भेगका हजारौं परिवारको आर्थिक जीवन कठिन बन्दै गएको छ। पहिले लाखौं आमदानी गर्ने परिवार अहिले दैनिक खर्च धान्न पनि समस्यामा छन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बढ्दो डिजिटल ठगी र बैंकिङ असुरक्षाबाट बस्ने उपाय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्दै संविधान कार्यान्वयन र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा सांसदहरूको जोड, जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा पनि कम, मूल्य वृद्धि दर भन्दा बैंकको ब्याज कम भएकाले अर्थतन्त्रमा समस्या आउन सक्ने, भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि नेपालमा असर नपर्ने, बहुमूल्य जडीबुटी यार्सा गुम्बा संकलनको सिजन शुरू, उत्पादन घट्यो लगायतका खबर प्रस्तुत।
6: अब बाँकी प्रसंग, नेपालमा डिजिटल प्रविधिको प्रयोगसँगै विद्युतीय कारोबार गर्नेको संख्या पनि बढ़िरहेको छ। बैंकिङ सेवा, मोबाइल वालेट, कनेक्ट आईपीएस लगायतका प्रणाली मार्फत रकम भुक्तानी र कारोबार गर्ने चलन विस्तार भएसँगै साइबर अपराधका घटना पनि बढ़दै गएका छन्। पछिल्लो समय कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम प्रयोग गरी फिशिङ लिंक पठाउने, नक्कली एप डाउनलोड गर्ने गराउने तथा प्रयोगकर्ताको व्यक्तिगत विवरण र ओटीपी लिएर बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम चोरी गर्ने घटना बढ़िरहेका छन्। साथी महेश केवालीले पछिल्लो समय विद्युतीय कारोबार सम्बन्धी ठगी तथा बैंक खाताबाट रकम चोरी हुने घटनाबारे साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँग कुराकानी गर्नु भएको छ।
7: डिजिटल माध्यमको प्रयोगको बढोत्तरी सँगसँगै भएको यसको दुरुपयोग गरेर हुने आपराधिक गतिविधि पनि बढ़िरहेछ, जसमा चाहिँ मुख्य गरेर विद्युतीय माध्यम प्रयोग गरेर अथवा डिजिटल माध्यम प्रयोग गरेर ठग्ने यो वृद्धि चाहिँ एकदम बढेको छ। आर्थिक वर्षको करिब 9 महिनामा पनि 5,433 उजिरहरू हाम्रो यही विद्युतीय माध्यम सम्बन्ध अपराध अथवा साइबर ठगी कार्यान्वयनहरू परेका छन्। यसबाट के देखिन्छ भने विगतका वर्षहरूमा भन्दा निकै बढी छ अहिले यो,
8: विशेष गरी कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम प्रयोग गरेर फिसिङ लिङ्क चाहिँ कतिको ठुलो समस्या बनेको छ अहिले।
7: एकदम धेरै, यो 8-10 दिन भयो यो कनेक्ट आईपीएसबाट चाहिँ तपाईँको चाहिँ अलर्टहरू आउने, बल्क एमाउन्टमा मेसेजहरू धेरैलाई जाने, त्यसमा चाहिँ एकाउन्ट ब्लक अथवा कनेक्ट आईपीएस एकाउन्ट लक भनी त्यसरी चाहिँ मेसेज गरिदिने र त्यसमा चाहिँ लिङ्क क्लिक गरेर लगाउने र क्लिक गरेपछि उनीहरूले चाहिँ पीड़ितको खातामा एप्रोच पुर्याउने र पीड़ितको खाताबाट चाहिँ म्याक्सिमम रकम अथवा

0: खातामा भए ती रकम सम्पूर्ण रकम चाहिँ अन्य विभिन्न खाताहरूमा ट्रान्सफर गर्ने प्रवृत्ति चाहिँ बढेको छ। अब यो चाहिँ अहिले चुनौतीको विषय नै छ।
1: ठगी गर्ने समूह भनौँ अथवा व्यक्तिलाई चाहिँ प्रायः जसो कुन कुन तरिका अप्नाउने गरेका छन्?
0: ब्याङ्क अथवा वालेटबाट म बोलेको, तपाईँको केवाईसी अपडेट गर्नु पर्यो भन्ने एउटा भयो। अर्को तपाईँलाई लटरी परेको छ, गिफ्ट अथवा पार्सल अथवा मनी पठाएको छु, त्यसको लागि चाहिँ तपाईँले यो यो खातामा पैसा हाल्नुपर्ने छ, एयरपोर्टमा भन्छ क्लियरेन्स गर्नुपर्ने छ भनेर पनि अर्को तरिकाले गर्छन्। अर्को वैदेशिक रोजगारीको प्रब्लम देखाएर पनि तपाईँको चाहिँ यसरी ठगी गरिरहेका छन्। अनलाइन सपिङ गर्न लाउने, अनलाइन सपिङ मान्छेले पैसा हाल्छन्, पैसा हालेपछि ब्लक गरिदिने, अथवा पैसा हालेपछि तपाईँको पैसा आएन होल्ड भयो त्यसैले हामीले भने अनुसार गर्नु स्क्रिनसेयर गर्नुहोस् भनेर उसको एकाउन्टमा पहुँच पुर्याउने, पीडितको चाहिँ कति पैसा छ त्यो एकाउन्टमा भनेर चाहिँ उनीहरूले हेर्ने भए र त्यही अनुसार फेरि उनीहरूले विभिन्न किसिमको बाहना बनाएर त्यो एकाउन्टको पैसा चाहिँ सबै गर्ने। त्यसै गरी अर्को अनलाइन टिकटिङ, कोटा खोलिदिने नियममा सबै तपाईँको एडभान्स पेमेन्ट गर्न लगाएर ठगी गरेको भयो। यस्ता यस्ता धेरै विभिन्न तरिकाबाट गरिरहेको छ। ठ्याक्कै थाहा नहुने कारणले गर्दा चाहिँ धेरै सचेत मान्छेहरू पनि यसमा चाहिँ उभाएका छन्। तर पनि आफूले त्योसँग सम्बन्धमा कुनै थाहै नभएका लिङ्कहरूमा क्लिक नगयो भने बचिहालिन्छ।
1: अब त्यस्तोमा नागरिकहरू फस्नु भयो अथवा पर्नु भयो भने चाहिँ त्यति बेला के गर्नुपर्छ? उहाँहरूले
0: गर्न नहुने कुरा गरियो र गर्ने साथ आफूलाई चाहिँ त्यो कुरा चेक आयो भने चाहिँ तपाईँको के गर्नुपर्छ यसमा भन्दाखेरि, तत्काल आफूले आफ्नो ब्याङ्क त्यो खाता होल्ड गरिदिनु पर्यो भनेर रिक्वेस्ट पनि गर्न सकिने भयो। होइन भने चाहिँ नजिकको प्रहरी कार्यालयमा तुरन्त जानकारी गराउनु पर्यो र अर्को साइबर ब्युरोको चाहिँ हटलाइन नम्बरहरू छ, त्यो नम्बरहरूमा तत्काल जानकारी गरायो भने हामीले कहिले काहीँ पत्राचार नगरिकन पनि त्यो ब्याङ्कलाई रिक्वेस्ट गरेर पनि हामीले उसको ब्याङ्क एकाउन्ट चाहिँ होल्ड गर्न सक्छौँ।
1: अन्तिममा नागरिकहरूलाई अथवा डिजिटल माध्यम प्रयोग गर्ने सेवाग्राहीहरूलाई चाहिँ के सुझाव सल्लाह दिनुहुन्छ?
0: मेरो सबैभन्दा सुझाव भने शङ्कास्पद लिङ्कहरू कसरी पनि क्लिक नगर्नु होला। इमेलको पासवर्डहरू अलिक बलियो राख्नु पर्यो, सजिलै सबैले थाहा पाउने अथवा अनुमान गर्न सक्ने पासवर्डहरू राख्नु भएन। त्यसै गरी फेसबुक, इमेल, ब्याङ्किङ एपहरूमा चाहिँ टु फ्याक्टर अथेन्टिकेसन भन्छ नि, ओटिपी, ब्याङ्क डिटेल, आफ्नो पिन नम्बरहरू कुनै पनि हातमा कसैसँग पनि सेयर गर्नु हुँदैन। त्यसै गरी अपरिचित व्यक्तिबाट आएको वाट्सएप कलहरू कुनै पनि हातमा इन्टरटेन नगर्नु होला। त्यसै गरी सामाजिक सञ्जाल चलाउँदाखेरि गोपनीयता कायम राख्नु पर्यो, प्रोफाइल फोटोहरूलाई आफ्नो प्रायोरिटाइज गर्नु पर्यो, अनलाइन सपिङ गर्दाखेरि एकदमै सचेत हुनु पर्यो। त्यसै गरी सबैभन्दा ठुलो कुरो प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो, विभिन्न जिल्ला प्रहरी कार्यालय तथा ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट जारी भएका सचेतनामूलक सन्देश हेर्नु पर्यो, सुन्नु पर्यो, आत्मसात गर्नु पर्यो र सबैमा सेयर पनि गर्नु पर्यो। सजिलै प्राप्त हुने पैसा अथवा सामानहरूको लोभमा नफस्नु हुन अनुरोध गर्छु।
2: हुनुहुन्थ्यो साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी। नेपाल दर्पणमा खबरकै सिलसिला, वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँच थरको मिथिलाजुङ गाउँपालिका पाँचका 36 वर्षका सुभाष लावती पक्राउ परेका छन्। एनसीबी आबुधाबीको संयुक्त अरब इमिरेट्स यूएईबाट पक्राउ परेका उनलाई आज नेपाल फिर्ता ल्याएको प्रहरीले जनाएको छ। लावतीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै पीड़ितहरूलाई विभिन्न मितिमा 11,61,000 रूपियाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए। उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गएको वर्षको साउन 26 गते रेड नोटिस जारी भएको थियो।
3: सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गाको लालपूर्जा वितरण नगरेसम्म घर भाड़ाका लागि महिनाको 15,000 रूपियाँ उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सरकारी अधिकारीहरूले घर भाड़ा दिन स्रोतको सुनिश्चित भइसकेको जानकारी गराएका समितिका सभापति हरि ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा पहिचानको प्रक्रियामा रहेका भूमिहीनहरूलाई पहिचानको प्रक्रिया सकिए लगत्तै फास्ट ट्र्याकबाट लालपूर्जा वितरण गर्ने सरकारको लक्ष्य छ। बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीले सुकुम्बासी व्यवस्थापनको अहिलेसम्मको प्रगति विवरण पेश गरेका छन्। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाको लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणको लागि उचित व्यवस्था मिलाएको सरकारी पक्षको दावी छ।
2: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको जग्गामा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ। मन्त्रालयको आन्तरिक प्रशासन शाखाले देशभरका अस्पताल तथा प्रतिष्ठानलाई पत्रचार गरेर जग्गाको अतिक्रमण हटाउन निर्देशन दिएको हो। अस्पतालको स्वामित्वमा रहेका जग्गा जमीन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तीन बुधे निर्देशन दिएको छ। पहिलो जग्गाको साँच सीमाना यकिन गर्न भनेको छ, दोस्रो अस्पतालको स्वामित्वमा रहेको जग्गामा भएको अतिक्रमण हटाउन भनेको छ भने त्यसै गरी अतिक्रमण मुक्त गरेको वा खाली जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउण्ड वाल लगाउन र आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ।
3: शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 10.07 अंकले घटेर 2730.17 बिन्दुमा झरेको हो। आज जीवन बीमा, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक 2% ओह्रालो लागेको छ। आज 174 कम्पनीको शेयर घटेकोमा 80 बढ़ेको छ। यस्तै 14 कम्पनीको शेयर घटबढ़ भएको छैन। आज निफ्टी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.80 अर्ब बराबरको कारोबार भएकोमा आज 337 कम्पनीको 79,58,000 कित्ता शेयर 3.29 अर्ब रूपैयाँमा किनबेच भएको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बागेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आदेश सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
8: ओपिडी सेवा,
5: विशेषज्ञ ओपिडी सेवा,
8: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
8: पूर्वकर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
8: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696-98-514-24-063।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। जलवायु परिवर्तनको कारण हिन्दुकुश हिमालय क्षेत्रमा प्राकृतिक विपदका घटनाहरू निरन्तर बढ़दै गएका अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले जनाएको छ। इसिमोडका अनुसार हिमालय क्षेत्रका 8 देशमध्ये भारत, नेपाल, बंगलादेश र भूटानले मात्र सन् 2025 10 भन्दा बढ़ी ठूला विपदका घटना सामना गर्नु पर्यो। म्यानमार, पाकिस्तान र चीनमा पनि सन् 2025 मनसून जन्य बाढ़ीको श्रृंखला देखियो, जसले पूर्वाधार र जनजीविकामा व्यापक क्षति पुर्याएको छ। हिन्दुकुश हिमालय क्षेत्रका देशहरूले सन् 2024 मात्रै 6 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको आर्थिक क्षति बिहोरेका थिए। यो क्रम 2025 पनि उस्तै रह्यो। सन् 2025 बाढ़ी, पहिरो र हिमताल विस्फोट जस्ता विपदका कारण यस क्षेत्रमा झण्डै 12 लाख नागरिक विस्थापित भएका इसिमोडको तथ्याङ्क छ। इसिमोडका महानिर्देशक पेमा क्याचोपका अनुसार पर्वतीय क्षेत्रमा बाढ़ी र पहिरोका घटना बढ़दो क्रममा छन्, जसले घर, पूर्वाधार र आवश्यक सेवामा क्षति झन बढ़ाइरहेको छ। विज्ञहरूले जलवायु परिवर्तनले चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ़ाउँदै जाने भएकोले आउँदा वर्षहरूमा बहुविपद जोखिम अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।
2: विश्व बैंकले देशको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड स्लेनले शैक्षिक विकासमा सक्दो सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। त्यस अवसरमा उहाँहरूबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा बारेमा छलफल भएको छ। विश्व बैंकले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार कार्यक्रममा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास फाउन्डेशन, लर्निङ सुदृढीकरण र शिक्षा डिजिटलाइजेशन तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेण्डाका रूपमा अघि बढ़ाएको बताउनुभयो।
3: नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको अध्यक्षमा पुण्य प्रसाद सिटौला सरोज विजयी हुनुभएको छ। पोखरामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट सिटौला अध्यक्ष बन्नुभएको हो। गएको वैशाख 27 गतेदेखि शुरू भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो सम्पन्न मतदानमा सिटौलाले 1030 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी हरिशरण केसीले 464 मत प्राप्त गर्नुभयो।
2: नेपाल चीन उत्तरी कोराला नाका जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम कोराला सड़क आयोजना अन्तर्गत बारागुङ मुक्ति क्षेत्र 3 छुसाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड 2 रहेको घमी सड़क आयोजनालाई अर्थ मन्त्रालयले 3,15,00,000,000 रूपियाँ बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको गएको सोमबारको पत्र अनुसार कोराला नाका जोड्ने छुसाङ घमी 40.20 किलोमिटर सड़क स्तरोन्नति तथा कालो पत्रका लागि अर्थ मन्त्रालयबाट बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित भएको हो। यसरी कालीगण्डकी करिडोर बेनी जोमसोम कोरोला सड़क आयोजनाको पहलमा राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयमा गएको वैशाख 7 गते नेपाल चीन जोड्ने कोरोला सड़क अन्तर्गत छुसाङ घमी सड़क आयोजनाका लागि 3,15,00,000,000 रूपियाँ बजेटको स्रोत सहमतिका लागि सिफारिश गरेको थियो। यसअघि मुस्ताङको कागबेनीदेखि छुसाङसम्मको 9.8 किलोमिटर सड़क कालोपत्र तथा सड़क स्तरोन्नति गर्न सरकारले आवश्यक बजेट विनियोजन गरिसकेको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। चिनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुल्ला रहनुपर्छ भन्ने कुरामा सहमत भएको छ। ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो दुई विषयमा सहमत भएका व्हाइट हाउसलाई उद्धृत गरी अरब न्यूजले जनाएको छ। सी र ट्रम्प बीच बेजिङमा द ग्रेट हल अफ द पीपलमा भेटवार्ता भएको हो। बेजिङमा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गर्दै चिनिया राष्ट्रपति सीले अमेरिका चीन सम्बन्धलाई विश्वको सबैभन्दा महत्वपूर्ण भन्नुभएको बीबीसीले उल्लेख गरेको छ। चीन अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देश प्रतिद्वन्दी नभई साझेदार बन्नुपर्ने उल्लेख गर्नुभयो। यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको पहिलेको वार्तालाई अत्यन्तै सकारात्मक भनेर प्रशंसा गर्नुभएको खबरमा उल्लेख छ। ट्रम्पले सीलाई महान नेता भनेर प्रशंसा गर्नुभएको छ। यसअघि झण्डै 2 चलेको उच्चस्तरीय बैठकमा व्यापार, तेल र इरान युद्धको विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। यसैबीच चिनिया राष्ट्रपति सीले ताइवानको विषयलाई लिएर अमेरिकासँग द्वन्द हुन सक्ने चेतावनी दिनुभएको छ। सीले ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द हुन सक्ने चेतावनी दिनुभएको हो।
2: भारतको उत्तर प्रदेशमा हिजो तीव्र गतिमा आएको हावाहुरी र पानीका कारण ज्यान गुमाउनेको संख्या 104 पुगेको छ। तीव्र हावाहुरी र वर्षाका कारण उत्तर प्रदेशका विभिन्न जिल्लामा पखाल भत्किने, रूख भाँसिने र कच्ची घरहरू भत्किने घटनामा मानिसहरूको ज्यान गएको भारतीय संचार माध्यमले जनाएका छन्। बनारस, प्रयागराज र कानपुरमा धेरै क्षति भएको छ। भारतको मौसम विभागले पश्चिमी वायु र स्थानीय मौसम प्रणालीको असर रहेको भन्दै आउँदो 24 मौसमको अवस्था खराब रहने चेतावनी दिएको छ।
3: अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखला अन्तर्गत स्कटल्याण्डले आज भएको खेलमा अमेरिकालाई डीएसएल नियमका आधारमा 2 हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य तस्याएको अमेरिकाले 8 गुमाएर 246 रन मात्र बनाउन सक्यो। अमेरिकाका साईतेजा मुक्का मल्लले शतक बनाए। उनी 75 बलमा 104 रन बनाएर आउट भए। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 गुमाएर 321 रन बनाएको थियो। स्कटल्याण्डका खेलाड़ीले आजको खेलमा 3 खेलाड़ीले अर्धशतक बनाए। जीतसँगै स्कटल्याण्ड 30 खेलमा 38 अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अमेरिका 25 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। किर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो।
2: र आईपीएल क्रिकेटमा आज राति पंजाब किंग्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल धर्मशालामा पाउने 8 शुरू हुनेछ। प्रतियोगितामा पंजाब 11 खेलमा 13 अंकसहित तालिकाको चौथो स्थानमा छ। लगातार 8 खेलसम्म अभिजित रहेको पंजाबले त्यसपछि लगातार 4 खेलमा हार बेहोरेको छ। प्लेअफमा पुग्ने सम्भावना 22 मुम्बई 11 खेलमा 6 अंकसहित 9 स्थानमा छ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 35 पटक भेट भएकोमा पंजाब 18 र मुम्बई 17 खेलमा विजयी भएका छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्दै संविधान कार्यान्वयन र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा सांसदहरूको जोड़।
2: जेठ महिनाका लागि बैंकको ब्याज दर घट्यो। व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। मूल्य वृद्धि दर भन्दा बैंकको ब्याज कम भएकाले अर्थतन्त्रमा समस्या आउन सक्ने।
3: डिजिटल ठगी र बैंकिक असुरक्षा बढ़्दो। सचेतना नै सबैभन्दा ठूलो सुरक्षा मन्त्रालयको साइबर ब्युरोको भनाई,
2: इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज खुल्ला रहनु पर्नेमा अमेरिका र चिनिया राष्ट्रपति सहमत।

0: ए हो
1: लैजी लै
0: सामान सामान सामान सामान यता